नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। दीपामणि शर्माबाट। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा गुजरातका मुख्यमन्त्री र प्रधानमन्त्री रूपले कार्यनिर्वाह गरेको 25 वर्ष सम्पूर्ण भएको उपलक्ष्यमा आजदेखि सेवा समर्पण महिनाको आयोजना गरिएको छ। यस उपलक्ष्यमा देशका प्रान्तमा सेवा सङ्कल्प अभियानको धेरै कार्यसूची लिएको छ। यस उपलक्ष्यमा केन्द्रीय गृहमन्त्री अमित शाहले आज गुजरातमा एउटा मोटरसाइकल समदल निकाल्छन्। प्रधानमन्त्री मोदीको संसदीय समष्टि वाराणसी पनि यस उपलक्ष्यमा कार्यसूची ग्रहण गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आज 76 संख्यक जन्मदिन उपलक्ष्यमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू, उपराष्ट्रपति पी राधाकृष्णन र केन्द्रीय गृहमन्त्री अमित शाह, मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा लगायत विभिन्न जनाले नेताजनालाई शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले सामाजिक माध्यमद्वारा भन्छिन् कि प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको व्यक्तित्व र कर्मले देशका समृद्धि र मर्यादा बढाएका छन्। देशका अरू अरू प्रान्तमा साथै असममा पनि आजबाट 17 अक्टोबरसम्म क्विज आवृत्ति प्रतियोगिता लगायत विभिन्न कार्यसूचीहरू अनुष्ठित हुनेछ। प्रधानमन्त्री मोदीको जन्मदिन उपलक्ष्यमा आज साँझ माटाको दियो जलाउन असमवासीलाई डाक्टर हिमन्त विश्व शर्माले सामाजिक सञ्जालद्वारा आह्वान जनाउनु भएको छ। राज्यका सरकारी र प्रादेशिकृत उच्चतर र उच्चतर माध्यमिक विद्यालय र महाविद्यालयहरूको छात्रा छात्राहरूलाई शुल्कमा छुट, निजुट महिना र निजुट बाबु योजना लगायत विभिन्न योजना र जलपानीको सुविधा लाभ गर्नलाई शिक्षा अनुष्ठानमा कम्ती पनि 70% उपस्थिति बाध्यतामूलक हुनेछ। शिक्षा मन्त्री डाक्टर रनोज बेगुले हिजो गुवाहाटीमा अनुष्ठित जनजातिको निम्ति घोषणा गरेर मेट्रिकोत्तर जलपानी बढ्ने कार्यक्रममा भाग लिएर यो कुरा घोषणा गरेका छन्। उहाँले भन्छन् कि शिक्षार्थीले उपस्थितिको प्रयोजनीय हार व्यर्थ भएमा उहाँहरूको नाम संलिष्ट योजनाबाट कर्तन हुनेछ। यो शुल्क र छुट निजुक महिना अथवा निजुत बाबु योजनामा पनि समानै प्रयोज्य हुने भनेर मन्त्रीले स्पष्ट गरिदिन्छन्। नगाउँ लोकसभा समष्टिको उपचुनावको निम्ति 25 जना प्रार्थीले 35 वटा मनोनयन दाखिल गरेका छन्। मनोनयन पत्रहरू आज जाँच गरिनेछ। इच्छुक प्रार्थीहरूले भोलिभित्र मनोनयन पत्रहरू प्रत्याहार गर्न सक्दछन्। मनोनयन दाखिल गर्ने प्रार्थीहरूभित्र बिजेपीका देवाशिष शर्मा, कङ्ग्रेसका शिवामणि बडा, एआइडिएफका बदरुद्दिन आजमेल र तृणमूल कङ्ग्रेसका अब्दुल सलाम अन्यतम छन्। मनोनयनपत्र दाखिल गर्ने हिजो अन्तिम दिन बिजेपीका प्रार्थी देवाशिष शर्माले दलीय नेता कर्मीलाई लिएर नगाउँ जिल्ला आयुक्त तथा रिटर्निङ विषयका अघि मनोनयनपत्र दाखिल गर्दछन्। बिजेपी प्रार्थी देवाशिष शर्मासित मनोनयनपत्र दाखिल पर्वमा राज्यिक सभापति दिलीप शैक्या, मन्त्री पीयूष हाजरिका लगायत अरू नेतृवर्गले भाग लिन्छन्। कङ्ग्रेस प्रार्थी शिवामणि बराले नगाउँ जिल्ला कङ्ग्रेस कार्यालयमा समादलमा जिल्ला आयुक्त तथा रिटर्निङ विषयसितको कार्यालयमा मनोनयनपत्र दाखिल गर्दछन्। मनोनयनपत्र दाखिल पर्वमा असम प्रदेश कङ्ग्रेसका सभापति गौरव गोगोई, सांसद रकिबुल हुसेन र दलका निकैजना शीर्ष नेता उपस्थित रहन्छन्। एआइयुडिएफका प्रार्थी बदरुद्दिन आजमलले पनि ढिङ गेटमा नगाउँ जिल्लाका कार्यालयबाट दलीय समर्थक र कर्मकर्तालाई लिएर मनोनयनपत्र दाखिल गरेका छन्। उल्लेख छ कि आगामी 6 अक्टोबरमा नगाउँ लोकसभा समष्टिको उपचुनाव अनुष्ठित हुनेछ र 9 अक्टोबरमा मतगणना हुनेछ। राज्यका 33 जिल्लामा लोकपियल को पहिलो पर्यायको काम सम्पूर्ण भइसकेको छ। बाढको क्षतिग्रस्त सराइदेऊ र शिवसागर जिल्लामा भोलिदेखि लोकपियलको पहिलो पर्यायको काम सुरु हुनेछ। जिल्ला दुईटामा महिनाभरिको कार्यसूचीले प्रक्रिया चलिनेछ। असमले 65 संख्यक सुब्रत काप अन्तर्राष्ट्रिय स्कुल फुटबल प्रतियोगितामा 17 वर्षदेखि तलका शाखामा जयको धारा जारी राखेका छन्। असमको प्रतिनिधित्व गर्ने सराइदेऊका बामपथार बेङ्गनामारी उच्चतर माध्यमिक विद्यालयले हिजो नयाँ दिल्लीमा अनुष्ठित ग्रुप बीको एउटा खेलमा हिमाचल प्रदेशलाई 2-1 गोलमा परास्त गर्दछन्। आकाशवाणी गुवाहाटीबाट सुनिरहनु भएको थियो समाचार, अहिलेलाई पूरा भयो।

0: सबै श्रोताबिन्दुलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा। सम्पूर्ण श्रोताबिन्दुलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। श्रोताबिन, कार्यक्रमको सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। असम सरकारका पशुपालन र पशुचिकित्सा विभागमा रिक्त भएका 200 वटा भेटनरी फिल्ड एसिस्टेन्ट पदको निम्ति आवेदन मागिएको छ। मासिक वेतन 14,000 रुपियाँबाट 70,000सम्म, साथै 6,200 ग्रेड पे र अरू बोनसहरू रहनेछ। पार्थी बायोलोजी विषय लिएर विज्ञान शाखामा उच्चतर माध्यमिक जाँचमा उत्तीर्ण हुनु पर्दछ। पार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र रहनुपर्छ। आवेदनको निम्ति वेबसाइट छ animalhusbandry.assam.gov.in। आवेदनको अन्तिम मिति आगामी 23 सेप्टेम्बर। कर्मचारी चयन आयोगले 2,536 वटा लोअर डिभिजनल क्लर्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा एन्ट्री अपरेटर पदका नियुक्तिको निम्ति प्रार्थी चुनावको उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 यो जाँचको आयोजना गरेको छ। प्रार्थी उच्चतर माध्यमिक जाँचमा उत्तीर्ण हुनुपर्दछ। प्रार्थीको उमेर 18 वर्षदेखि 27 वर्षभित्र रहनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ ssc.nic.in। आवेदनको अन्तिम मिति आगामी 7 अक्टोबर। केन्द्रीय लोकसेवा आयोगले कम्बाइन्ड जियो साइन्टिस्ट एक्जामिनेसन 2027 यो जाँचको आयोजना गरेको छ। यसद्वारा जियोलोजिस्ट, जियो फिजिस्ट, केमिस्ट आदि निकैवटा वर्गका मुठ 127 वटा पदको निम्ति प्रार्थी निर्वाचन गरिनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 32 वर्षभित्र रहनुपर्दछ। विस्तृत जानकारीको निम्ति आवेदनको वेबसाइट छ upsc.gov.in। आवेदनको अन्तिम मिति आगामी 22 सेप्टेम्बर। रोजगार समाचार यति नै हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, कार्यक्रममा अब अघि बढाउँदैछु युवा कार्यक्रम। युवा कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ गोपाल प्रसाद शर्माको सञ्चालनमा गुवाहाटी खानापाडाका सदस्यवृन्दले प्रस्तुत गरे एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालन छ गोपाल प्रसाद शर्मा। त आउनुहोस् त सुनौ यो विविध कार्यक्रम।
1: नमस्ते, आकाशवाणी गुवाहाटी केन्द्रबाट प्रसारित युवा कार्यक्रमका सबै श्रोताबिन्दलाई गुवाहाटी खानापाडाका युवाहरूको भएर म गोपालराज शर्मा समूह श्रोताबिन्दलाई हार्दिक स्वागत जनाउँदैछु। र आज हामी युवा कार्यक्रम अन्तर्गत विभिन्न कोसेली लिएर उपस्थित भएका छौँ। पहिली प्रस्तुत छ एक कविता पाठ। पाठ गर्न जाँदै हुनुहुन्छ सरस्वती शर्मा।
2: कविताको नाम हो मेरी आमा। 9 महिना गर्भमा राखी अनेको दुःख पीडा सहेर जन्म दिने मेरी आमा कहिले

0: मेरो संगीतमा सधैँ रमिने, मेरो कवितामा सधैँ रमाउने मेरी आमा, सत सत प्रणाम। त्यो तिम्रो चरणलाई मलाई यो संसारमा ल्याइदिने मेरी आमा, मेरी आमा। धन्यवाद।
1: श्रोताबिन्द, हजुरहरूले सुन्नुभयो गोविन्दराज शर्माज्यूले रचेको कविता मेरी आमा। र अब प्रस्तुत छ एउटा दोहोरी गीत, र गीत गाउँदै हुनुहुन्छ विनोद पौडेल, आकाश खनाल, विवेक पौडेल, सरस्वती शर्मा, सुनिता खनाल, सृष्टि शर्मा र सुषमा पौडेल।

श्रोताबिन्द, अब प्रस्तुत छ एउटा तीजको गीत। गाउँदै हुनुहुन्छ सरस्वती शर्मा, सुनिता खनाल, सृष्टि शर्मा र सुषमा पौडेल।

श्रोताहरूले यतिन्जेल युवा कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्थ्यो गुवाहाटी खानापाडाका सदस्यवृन्दले प्रस्तुत गरे एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना थियो गोपाल प्रसाद शर्माको। यो कार्यक्रम पूर्व प्रसारित थियो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन कार्यक्रममा आउनुहोस् त अब सुनौ अन्जु देवीको कण्ठमा यो गीत।

अन्जु देवीले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गिन्छ। श्रोताबिन, भोलि पनि फेरि हामी कार्यक्रमको कोसेलीसहित उपस्थित हुने नै छौँ। लौ त तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।